0: ہم اپنے خون کا ہر ایک قطرہ بہاتے لیکن نہ سر جھکائے.
1: इस देश गान के साथ ही आज का भक्ति संगीत का कार्यक्रम वंदनवार अब संपन्न होता है.